आओ ताखोक्तै भुखुक्सौँ बिबी हानोक्नी हम्सक मुङरोङनी कक्थाइ रुखथारजा रिचा मुङ्न खना खना हनै आं खाख्लायो खनावै खनातोक्जा खना हनै आबो बाङ पुइतु नारगो फाइदि चिनि ताखो हिरननि कुबिनि कक्थायो रुखथारि थांलायानो रांचाकनि वायि रुखफाइनि बुदु मोनाय दर मैथुदि हनै बुचु र बुचै र बिनि बुसुक्न लबै बनच्याकाबो फिया मुक्तुरी श्रामानि यागुलो आबिसास लाइक चराइकुरै ब तै वायि च्याखाब जागै फानो बतै थुनानि नाया आबु याखे आबु ब मानै रमै थांनानि नायो जत नुक्मा मानैनो ब हाम्रेगु तङै तंथाइ माया चावै चाख्राइ माया आबु हाइके ब वानसुगै दङ मानैनो सिमि ब तांना काफ्राउ वाइसौ सुखे हर रक तांगै मुक्तुरी फुनुगै बचिरिक मकरखै काबै फुनुगु आया आया आचि आचि हनै ब बुसै बुसुनि थानि माया नायो नाख्राइ गोबां आबसा गोलै न बुसै बुसुरक लबसानानि खेबसानानि बागै ककथाइ पाइजागिया ककथाइ सासिनि साय कक पाया आंजागि ब वाइसौ सुबा सावै खोनारु पद्रेपद ककथाइन यासिअ मासाकुक याग्रा मासाकुक आनि मुनायनो नासिक नायमाले बसे बारिया कुकुक आबो हाइखे बुसि बुसुरक ककथाया कुमाइ थांगौ